0: मृत्युको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 1 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 जना उपचारका लागि आइसकेको अस्पतालको बताए।
1: यो PFBS गोर्खा रेडियो हो।

0: FBS Gorkha Radio. Gorkha Radio.
1: तिमी त काठमाडौँ गएको थियो, फर्केर आएछौ त नि?
2: के अर्नीहरूमा बसेर तिम्रो मै त्यहाँहरूको मैले तानी ल्याएँ मलाई त
1: हो र
2: हो नि।

परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीनबीच द्विपक्षीय सम्बन्ध, विकास सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा सहमति भएको छ। चिनिया विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ। चीनले नेपालका सुशासन र आर्थिक विकासका प्राथमिकतालाई पनि

0: पूर्ण समर्थन गर्ने जनाएको छ। नेपाल पक्षले एक चिन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै नेपाली भूमि चिन विरुद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ। दुवै पक्षले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबुत बनाउने सहमति गरेका छन्। सर्वोच्च अदालतले सार्वजनिक संरचना, सडक पेटी, ढल, सडक लगायतको अव्यवस्थित अवस्था र लापरवाहीका कारण व्यक्तिलाई क्षति पुगेकोमा सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद भुयाल र नृपध्वज निरोलाको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा सार्वजनिक संरचना उचित रूपमा व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा सम्बन्धित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको थियो। रिटमा सडक पेटी अतिक्रमण, ढल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सडक पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ लगायत हटाउन आदेश दिएको छ। ढल, खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्भार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित निकायलाई निर्देशन दिन भनिएको छ। सडक पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायले समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा काम गर्नुपर्ने अदालतको आदेश छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नाङडुङ्गा मुगलिन सडक आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगरी खुट्टा भाँचिदिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई आतंकित पार्नुभन्दा पनि सहजीकरण आवश्यक रहेको बताउनुभयो। सिंहका अनुसार अहिले आर्थिक संकट, महँगी, निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव लगायत समस्याका कारण ढिलाइ भएको छ। सरकारका मन्त्रीले नै भौतिक आक्रमण गर्न निर्देशन दिनु शोभनीय नरहेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रोशन दाहालको भनाइ छ। ढिलासुस्ती गर्नेलाई जरिवाना गर्ने, कालो सूचीमा राख्ने वा ठेक्का तोड्ने नियम हुँदाहुँदै सिधै अङ्गभङ्ग गर्ने आदेश आउनु आश्चर्यजनक रहेको व्यवसायीहरूको टिप्पणी छ।
0: कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। सरकारको मन्त्री परिषदको चैत 24 गतेको निर्णयअनुसार 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रुपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका अनुसार बर्खायाममा धान भित्राउनु पर्ने, भण्डारण कठिन हुने र तत्काल नगद आवश्यक पर्ने अवस्थाका कारण कृषकहरू सस्तो मूल्यमा धान बेच्न बाध्य छन्। साथै भारतले सस्तो धानसँग प्रतिस्पर्धा गर्नुपरेको समस्या समेत देखिएको छ। 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 5 छालिङ गोकुलधामको मेला सकिएको हो। एक महिने पुरुषोत्तम मेलामा सत्सङ्ग, प्रवचन, भजन लगायतको प्रस्तुतिसहित मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो। यसैगरी भक्तपुर नगरपालिका 6 अञ्चापोखरी ख्योपुखुमा लागेको एक महिने मेला पनि सम्पन्न भएको छ। स्पेनलाई बराबरीमा रोक्न सफल केप भरेका गोलकिपर भोजिनको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 प्रहार जोगाएर भोजिन नायक बन्नुभएको छ। भोजिन स्वयंका लागि पनि यो दिन स्मरणीय बनेको छ।
2: And we are very, very happy, very proud of all of the players, all the people from Cape Verde.
0: FIFA विश्वकपमा रातिका 3 खेल बराबरीमा सकिएका छन्। बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। इजिप्टसँग खेल भएको थियो। अहिले इरानले न्युजिल्यान्डको सामना गरिरहेको छ। यो खेल अमेरिकाको लस एन्जलसमा भइरहेको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुलकर्म रेडियो हो।

0: काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत संघ संगठनका कार्यालय र साइनबोर्ड हटाउन साथ दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ संगठन तथा संस्थाका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानूनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पाको माथागढी गाउँपालिका 3 सराईमा रहेको दिपज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
1: बालबालिका पढ्ने कोठाको झ्यालमा खापासहितको पल्ला नहुँदा, जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठासम्म आउँदा उनीहरूको पढाइमा ठूलो असर

0: गरेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 वटा कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा:
1: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको त्यो विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 वटा झ्याल लगेर हुने त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भयो, कतासँग पानी आयो फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू झोला किताब झाउ जोगाउनु चाहिँ हुन्थ्यो।
0: पहाडका विद्यालयमा बसाइ सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्याल ढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
2: कैलालीको गोदावरी 4 का इमारेमा भिरबाट टेम्पो खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विश्वको संयोजकत्वमा छानबिन समिति बनाएको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो। जेठ 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि देशव्यापी विरोध भएको थियो। म्याग्दीको मालिका गाउँपालिकाको अधिभारा ताक्से रुम सडकमा 6 वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ। स्थानीयवासीले घर जग्गा धितो राखेर 7 वर्ष अघि ट्र्याक खोलेको सडकको ताक्से खण्डमा पहिरो खसेपछि बन्द भएको थियो। बाटो आउजाउ गर्न सहज भएको गाउँपालिकाको 2 नम्बर वडा अध्यक्ष उदय कुमार बुढाथोकीले बताउनु भयो।
3: अहिले चाहिँ अन्तिम चरणमा छ, अहिले चाहिँ अब बाटो सुचारू छ र आगामी दिनमा चाहिँ हामीले चाहिँ एउटा त्यसलाई चाहिँ अझै अब सङ्ग्रह प्रदेशबाट अब तपाईँको ढल निकास चाहिँ तर अनि ढलान पिच मा चाहिँ अब त्यो खालको अब बजेट आइदियो भने एकदम सुगन्ध हुने थियो र अहिले चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ एउटा त्यसको चाहिँ अब त हामीले अब एउटा नक्सा होइन एउटा तयार भएको छ, एकदमै अब नजिक हुने, त्यस पछाडि त्यहाँ चाहिँ अब तपाईँको बाटो पनि राम्रो हुने भएकोले नै हामीले चाहिँ जोड गरिरहेका छौँ।
2: 2,48,00,000 बिके कन्स्ट्रक्सनसँग सम्झौता भएको योजनाको 80% भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शङ्कास्पद एसएमएसप्रति सचेत रहन आग्रह गरेको छ। टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न ब्याङ्क तथा कनेक्ट आइपिएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शङ्कास्पद लिङ्कमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्। यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउन अनुरोध गरेको छ। टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिङ्क नखोल्न, व्यक्तिगत विवरण नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित ब्याङ्क वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएको छ। बेलायतमा आगामी वर्षदेखि 16 वर्ष मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सञ्जाल प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ। अस्ट्रेलियाको जस्तै नियमले बालबालिकाहरूले आफ्नो वास्तविक जीवन पाउने प्रधानमन्त्री सर किर स्टारमरको भनाइ छ। सरकारको योजनाबारे म्यान्चेस्टरको एउटा माध्यमिक विद्यालयका विद्यार्थीले बोलेका छन्।
4: I'm over the moon about it. I'm quite happy. Nowadays, people don't really come out anymore. It's like become a habit of just going on your phone, scrolling on social media.
2: र विश्वकप फुटबलमा अहिले इरान र न्युजिल्यान्ड बीचको खेल 1-1 बराबरमा छ। खबर यति नै। नमस्कार।
5: BFBS गोर्खा रेडियो हो।

यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले सरदर जुन 13 तारिकदेखि मनसुन भित्रिने भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नगरेको विभागले जनाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको छ। विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा एल निनो विकसित भइसकेको छ र सो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना छ। विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुँदै आएको छ। गैराति चितवनमा सबभन्दा धेरै 52 मिलिमिटर र सुनसरीमा 47 मिलिमिटर वर्षा मापन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविदले बताएका छन्। समुद्र महासागर धेरै तात्ने अथवा एलनिनो भएको वर्ष सन् 1982 असार 13 गते मात्रै मनसुन भित्रिएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान 11 बजे सिमन्त्रवादमा बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास मन्त्रालय लगायत मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सडक आयोजनाको अनुगमनमा पुग्दा ठेकेदारले काम नगर

0: गरी खुट्टा भाँचिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ। नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई आतंकित पार्नुभन्दा पनि सहजीकरण आवश्यक रहेको बताउनुभयो। सिंहका अनुसार अहिले आर्थिक संकट, महँगी, निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव लगायत समस्याका कारण ढिलाइ भएको छ। सरकारका मन्त्रीले नै भौतिक आक्रमण गर्न निर्देशन दिनु शोभनीय रहेको नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रोशन दाहालको भनाइ छ। ढिलासुस्ती गर्नेलाई जरिवाना गर्ने, कालो सूचीमा राख्ने वा ठेक्का तोड्ने नियम हुँदाहुँदै सिधै अङ्गभङ्ग गर्ने आदेश आउनु आश्चर्यजनक रहेको व्यवसायीहरूको टिप्पणी छ।
0: काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत संघ संगठनका कार्यालय र साइन बोर्ड हटाउन 7 दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत संघ संगठन तथा संस्थाहरूका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गर्ने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानूनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। कैलालीको टिकापुरमा भूमि देवताको पूजा गर्ने भूमि पर्व सुरुवात भएको छ। नेपाल मगर संघ टिकापुरले गरेको पूजामा भूमि, प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गरिएको मगर समुदायका अगुवा धर्मराज घरती मगरले बताउनु भयो। सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले पर्वले प्रकृति प्रवृत्तिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताउनु भयो। पूजामा दाङदेखि समेत सर्वसाधारण कैलाली पुगेका छन्। मन्त्री परिषद सदस्य बनेपछिको पहिलो संसद बैठकमा बेलायतका रक्षा मन्त्री डान जार्भिसले सशस्त्र फौजको प्रशंसा गर्नुभएको छ।
2: It's been some time since I left the armed forces. The tactics, technology and threats have all changed beyond recognition. The one thing, however, that has remained constant is the professionalism, courage and extraordinary skill of our servicemen and women.
0: प्रतिबन्धित तेल बोक्ने रुसको ट्याङ्कर कब्जामा लिएको घटनाको मन्त्री जार्भिसले विस्तृत जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको ट्याङ्करका चालकलाई प्रतिबन्ध उल्लङ्घन गरेको अभियोग लगाइएको छ। चालक दलका 24 सदस्य पनि सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। स्पेनलाई बराबरीमा रोक्न सफल केप भर्डका गोलकिपर पोजिनोको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 वटा प्रहार जोगाएर पोजिनो नायक बन्नुभएको छ। यस्तै अहिले भइरहेको खेल सकिएको छ र इरानले न्युजिल्यान्डसँग 2-2 गोलको बराबरी गरेको छ। र अन्त्यमा 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको 1 महिने मेला सम्पन्न भएको छ। अहिले सुनिएका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS गोर्खा रेडियो हो।

विश्वकप फुटबलमा गैराती तथा आज बिहान भएका सबै खेल बराबरीमा टुङ्गिएका छन्। सबभन्दा पछिल्लो खेलमा इरानले न्युजिल्यान्डसँग 2-2 गोलको बराबरी खेलेको छ। उरुग्वे र साउदी अरबले 1-1 गोलकै बराबरी खेल्दा बेल्जियम र इजिप्टले पनि सोही नतिजा दिलाएका छन्। स्पेन र केप भर्देसको खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकप फुटबलमा आज राति 5 खेल हुनेछन्। राति 1:15 सेनेगल र फ्रान्स भेट्दा 4:15 इराक र नर्वेबीच खेल हुनेछ। बिहान 7:00 अर्जेन्टिना विरुद्ध अल्जेरिया र बिहानै 10:00 अस्ट्रेलिया र जोर्डनको खेल हेर्न पाइनेछ। नेपाली समयअनुसार राति 11:00 पोर्चुगल र कङ्गोबीच खेल हुने फिफाले जनाएको छ। बौद्ध भिक्षु भन्ते पन्नाकरको टोलीसँग नेपाल आएको अलोका कुकुर हेर्न भारतको गुणगाउँमा समय निर्धारण गरिएको छ। वाक फर पिस अभियानले गुणगाउँको वेस्टिन होटलमा अलोका कुकुर हेर्न निशुल्क कार्यक्रम राखिएको छ। शान्ति पदयात्राका क्रममा भारतमा भेटिएको सडक कुकुर भिक्षुहरूको पछि लागेपछि अमेरिका श्रीलङ्का लगायत विभिन्न देशका अभियानमा सँगै लगिने गरेको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सो कुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो। भैरहवाबाट विमान यात्रुसँगै विमान चढेर आएको अलोका काठमाडौँबाट आजै भारत जान लागेको छ। एयर इन्डियाले स्वास्थ्य जाँचको कागज नपाएको भन्दै उडान नदिँदा अलोका कुकुर भारत उड्ने तालिका भने प्रभावित भएको छ। भियतनामी भिक्षु पन्नाकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी काठमाडौँ भारत हुँदै अमेरिका जान लागेको छ। प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 20 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायहरूलाई 7 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। कालो सूचीमा राख्न सिफारिस भएपछि यसअघि 30 दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि 7 दिनभित्र बुझाउन भनिएको हो। तोकिएको 7 दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा आपूर्तिकर्ताहरूलाई सूचीमा राख्ने कार्यालयले जनाएको छ। स्पष्टीकरण सोधिएका मध्ये अधिकांश कम्पनी सडक निर्माणसँग सम्बन्धित छन्। गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पा

0: को माथागढी गाउँपालिका तीन सराईमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
1: बालबालिका पढ्ने कोठाको झ्यालमा खापासहितको पल्ला नहुँदा, जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठासम्मै आउँदा उनीहरूको पढाइमा ठूलो असर परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा।
2: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको त्यो विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 झ्याल लगेर हुने, त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भयो, बतासँग पानी आयो, फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू झोला किताब टाउ जोगाउनु चाहिँ हुन्थ्यो।
1: पहाडका विद्यालयमा बसाइ सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्यालढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
0: सुदूरपश्चिम प्रदेशका नौवटी जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल एनसिसी जुनियर डिभिजन तालिम सुरु भएको छ। सामुदायिक र निजी गरी 20 विद्यालयमा 600 सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम प्रणाली जनाएको छ। विद्यार्थीलाई विपद व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न तालिम दिइन्छ। बराहदल गुल्मा, भगतपुर ब्यारकका गुल्मापति सेनानी अशोक शाहीले 100 दिनको तालिममा छनौट भएका विद्यार्थीलाई 89 दिन जिल्लामै राखिने र 21 दिन जिल्ला बाहिर लगेर प्रशिक्षण दिइने बताउनु भयो। तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, तोकान्दो एरोबिक्स र फिल्ड क्राफ्ट लगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ। बेलायतमा आगामी वर्षदेखि 16 मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सञ्जाल प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ। अस्ट्रेलियाको जस्तै नियमले बालबालिकाहरूले आफ्नो वास्तविक जीवन पाउने प्रधानमन्त्री सर कियर स्टार्मरको भनाइ छ। सरकारको योजनाबारे म्यान्चेस्टरको एउटा विद्यालयका विद्यार्थीले बोलेका छन्।
3: I'm over the moon about it. I'm quite happy. Nowadays, people don't really come out anymore. It's like become a habit of just going on your phone, scrolling and scrolling.
4: It's designed to be addictive. It shortens people's attention.

0: गएको जेठ 31 गते भारत र बङ्गलादेशमा गरी 600 मेगावाट बिजुली बिक्री भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले यो बिक्रीलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ। सामान्यतया मनसुन अघिको अवधिमा बिजुली बेच्ने गरिएको थिएन। यसपालि प्री मनसुन अवधिमा पनि पर्याप्त वर्षा भएकाले उत्पादन बढ्दा विद्युत बिक्री सम्भव भएको छ। यो उपलब्धिले नेपालको विद्युत उत्पादन क्षमता भएको वृद्धि, सुदृढ प्रसारण पूर्वाधार तथा क्षेत्रीय ऊर्जा सहकार्यमा भइरहेको प्रगतिलाई प्रतिबिम्बित गर्ने सचिवालयको भनाइ छ। सचिवालयले स्वच्छ ऊर्जाको उत्पादन, खपत र अन्तर्देशीय विद्युत व्यापार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय लगायतका शीर्षकमा छलफल हुनेछ। काठमाडौँ प्रशासनले सरकारी भवन तथा संरचनाभित्र रहेका ट्रेड युनियन र पेसागत सङ्घ संगठनका कार्यालय र साइन बोर्ड हटाउन 7 दिने सूचना जारी गरेको छ। प्रशासनले गैर सरकारी प्रकृतिका प्राविधिक तथा पेसागत सङ्घ संगठन तथा संस्थाहरूका संरचना हटाउन भनेको हो। सूचनाको अवज्ञा गरी सरकारी भवनभित्र यस्ता कार्यालय सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको छ। यो निर्देशन कर्मचारी ट्रेड युनियन सम्बन्धी कानुनी व्यवस्थामा आएको परिवर्तनपछि जारी भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत निजामती तथा स्वास्थ्य सेवामा क्रियाशील दलीय तथा आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएको थियो। सो निर्णयलाई अदालतले पनि मान्यता दिएको छ। म्याग्दीको मालिका गाउँपालिकाको अधिभारा टाक्से रुम सडकमा 6 वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ। स्थानीयवासीहरूले घरजग्गा तितो राखेर 7 वर्षअघि ट्र्याक खोलेको सडकको टाक्से खण्डमा पहिरो खसेपछि बन्द भएको थियो। बाटो बनेपछि आउजाउ गर्न सहज भएको गाउँपालिकाका 2 नम्बर वडाध्यक्ष उदय कुमार बुढाथोकीले बताउनु भयो।
1: अहिले चाहिँ अन्तिम चरणमा छ। अहिले चाहिँ अब बाटो सुचारू छ र आगामी दिनमा चाहिँ हामीले चाहिँ एउटा त्यसलाई चाहिँ अझै अब सङ्ग्रह परेशबाट अब तपाईँको ढल निकास चाहिँ तर अनि ढलान पिच मा चाहिँ अब त्यो खालको अब बचत आइदियो भने एकदम सुगन्ध हुने थियो। र अहिले चाहिँ तपाईँको चाहिँ हामीले चाहिँ एउटा त्यसको चाहिँ अब त हामीले अब एउटा नक्सा होइन एउटा तयार भएको छ। एकदमै अब नजिक हुने त्यस पछाडि त्यहाँ चाहिँ अब तपाईँको बाटो पनि राम्रो हुने भएकोले नै हामीले चाहिँ जोड गरिरहेका छौँ।
0: 2,48,00,000 बिके कन्स्ट्रक्सनसँग सम्झौता भएको योजनाको 80% भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ। कैलालीको टिकापुरमा भूमि देवताको पूजा गर्ने भूमि पर्व सुरुवात भएको छ। नेपाल मगर सङ्घ टिकापुरले गरेको पूजामा भूमि प्रकृति र कृषि उत्पादन वृद्धि होस् भनी मनाउने गरिएको मगर समुदायका अगुवा धर्मराज घरती मगरले बताउनु भयो।

0: सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले पर्वले प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा योगदान दिने बताउनुभयो। पूजामा दाङदेखि समेत सर्वसाधारण कैलाली पुगेका छन्। 300 वर्ष पुरानो मत्स्यनारायण मन्दिर परिसरमा लागेको एक महिने मेला सम्पन्न भएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका 5 छालिङ गोकुलधामको मेला सकिएको हो। एक महिने पुरुषोत्तम मेलामा सत्सङ्ग, प्रवचन, भजन लगायतको प्रस्तुतिसहित मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो। यसैगरी भक्तपुर नगरपालिका 6 अन्सा पोखरी खियो पुखुमा लागेको एक महिने मेला पनि सम्पन्न भएको छ। मन्त्री परिषद सदस्य बनेपछिको पहिलो संसद बैठकमा बेलायतका रक्षा मन्त्री डान जार्भिसले सशस्त्र फौजको प्रशंसा गर्नुभएको छ।
1: It's been some time since I left the armed forces. The tactics, technology and threats have all changed beyond recognition. The one thing, however, that has remained constant is the professionalism, courage and extraordinary skill of our servicemen and women.
0: प्रतिबन्धित तेल बोक्ने रुसको ट्याङ्कर कब्जामा लिएको घटनाको मन्त्री जार्भिसले विस्तृतमा जानकारी दिनुभएको छ। नियन्त्रणमा लिएको ट्याङ्करका चालकलाई प्रतिबन्ध उल्लङ्घन गरेको अभियोग लगाइएको छ। चालक दलका 24 सदस्य पनि सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। स्पेनलाई बराबरीमा रोक्न सफल केप भरेका गोलकिपर भोजिनको सर्वत्र चर्चा भएको छ। एटलान्टामा भएको खेलमा पूर्व विजेता स्पेनी टिमका 7 प्रहार जोगाएर भोजिन नायक बन्नुभएको छ। भोजिन स्वयंका लागि पनि यो दिन स्मरणीय बनेको छ।
2: Today the dream come true. We compete against Spain and it's one of the best national team in the world and we are very very happy, very proud of all of the players all
0: Khabar etina namaskar
3: yo BFBS Golkar Radio.

0: સામાન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: परराष्ट्र मन्त्री श्री शिरखनालले चीनमा आज पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिनुभएको छ। मन्त्री खनालले आज चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन सिपिपिसिसीको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको बेजिङमा रहेको नेपाली दूतावासले जनाएको छ। मन्त्री खनालको प्रतिनिधिमण्डलले हिजो चिनियाँ विदेश मन्त्री वाङ यीको टोलीसँग भेटवार्ता गरेको छ। कनेक्टिभिटी, सीमा, व्यापार प्रविधिका क्षेत्रमा सहकारी सम्बन्धमा छलफल गरिएको मन्त्री खनालले जानकारी दिनुभएको छ। मन्त्री खनालले आज व्हाइट पगडाको भ्रमण गर्नुहुने र त्यसपछि चिनियाँ सञ्चार माध्यम तथा रोइटर्सलाई अन्तर्वार्ता दिनुहुने तालिका रहेको छ। उहाँ अपराह्न नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ। विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रतिनिधि सभामा आज पनि सम्झेका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर एमालेका प्रमेश हमालले आफूहरू विरोधमै रहेको जानकारी दिनुभयो।
4: हामीले माग गरिरहेको छौँ उहाँले ती शब्दहरू, उहाँलेका बोलेका ती वाक्यहरू फिर्ता गर्नुहोस्। त्यति मात्रै होइन सभामुख महोदय, हामीले भनिरहेको छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट शब्द हटाइयोस्। यतिका दिन भइसक्यो, सभामुख महोदयसँग हामीले कुराकानी पनि गर्यौँ तर प्रतिफल अपेक्षित आएको छैन।
3: यस वर्ष मनसुन केही दिन ढिलो भित्रने भएको छ। जल तथा मौसम विज्ञान विभागले सरदर जुन 13 तारिकदेखि मनसुन भित्रिने भए पनि यस वर्ष हालसम्म मनसुन प्रवेश नभएको विभागले जनाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा मनसुन भित्रिन अझै केही दिन लाग्ने उल्लेख गरिएको छ। विभागका अनुसार हाल प्रशान्त महासागर क्षेत्रमा एल निनो विकसित भइसकेको छ र यो थप बलियो हुँदै गइरहेको छ। एल निनोको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली मनसुनी प्रणालीमा पर्ने भएकाले नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुन कमजोर रहने सम्भावना छ। विगतमा पनि एल निनो सक्रिय भएका वर्षहरूमा मनसुन ढिलो भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ। मनसुन नआए पनि हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुँदै आएको छ। गैराति, चितवनमा सबभन्दा धेरै 52 मिलिमिटर र सुनसरीमा 47 मिलिमिटर वर्षा मापन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा भोलिसम्म तातो दिन रहने मौसमविदले बताएका छन्। महासागर धेरै तात्ने अथवा एलनिनो भएको वर्ष 1982 असार 13 गते मनसुन भित्रिएको थियो। बौद्ध भिक्षु भन्ते पन्नाकरको टोलीसँग नेपाल आएको अलोका कुकुर हेर्न भारतको गुणगाउँमा समय निर्धारण गरिएको छ। वाक फर पिस अभियानले गुणगाउँको वेस्टिन होटलमा अलोका कुकुर हेर्न आज अपराह निशुल्क कार्यक्रम राखिएको जनाएको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सो कुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्ससबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो। अलोका कुकुरको गुण र महत्त्वबारे भिक्षु मैत्री महास्थवीर।
5: आलोक भन्ने कुकुर चाहिँ इन्डियाबाटै फेला पार्नु भएको र इन्डियामा जब घुम्नु भएको थियो करिब 3400 किलोमिटर, त्यो बेला सँगसँगै घुमेको कुकुर हो। लुम्बिनी पनि त्यो बेला आएको थियो र अमेरिकामा पनि 110 दिनसम्म सँगसँगै घुम्यो। त्यसपछि फेरि श्रीलङ्कामा 1 हप्तासम्म घुम्यो।
3: भैरहवाबाट विमान यात्रुहरूसँगै आएको अलोका काठमाडौँबाट आजै भारत जान लागेको छ। एयर इन्डियाले स्वास्थ्य जाँचको कागज नपाएको भन्दै उड्न नदिन अलोका कुकुर भारत उड्ने तालिका भने प्रभावित भएको छ। भियतनामी भिक्षु पन्नाकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली लुम्बिनी काठमाडौँ भारत हुँदै अमेरिका जान लाग्यो।

0: गएको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल एनसिसिई जुनियर डिभिजन तालिम सुरुवात भएको छ। सामुदायिक र निजी गरी विश्वविद्यालयमा 600 जनालाई सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम प्रणाली जनाएको छ। विद्यार्थीलाई विपद व्यवस्थापन, ट्राफिक सचेतना, राष्ट्रिय एकताको भावनाको विकास, आत्मसुरक्षा, समूहमा मिलेर काम गर्ने बानीको विकास गर्न तालिम दिइन्छ। बराहदल कुलम भगतपुर ब्यारकका कुलमपति सेनानी अशोक साईले 100 दिनको तालिममा छरण भएका विद्यार्थीलाई 89 दिन जिल्लामै राखिने र 21 दिन जिल्ला बाहिर लगेर प्रशिक्षण दिने बताउनुभयो। तालिम अवधिमा ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो एरोबिक्स र फिल्ड क्राफ्ट लगायतका विषयमा समेत प्रशिक्षण दिइने सेनाले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सडक आयोजनाको अनुगमनमा पुग्दा ठेकदारले काम नगरे खुट्टा भाँचिदिनु भनेको विषयले तरङ्ग सिर्जना भएको छ।
1: नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले मन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनु भयो। निर्माण व्यवसायीलाई कुटपिट गर्दैमा विकासले गति नलिने उहाँको भनाइ छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: रौतहटको गौर नजिकै सीमा क्षेत्रमा भारतले बनाएको बाँधले डुबेको भन्दै प्रतिनिधि सभाका सांसदले सरकारको ध्यान आकृष्ट गरेका छन्। प्रतिनिधि सभामा शाहजन खातुनले वर्गनीय क्षेत्रमा भारतीय पक्षले नेपालको सार्वभौमिकतालाई सम्मान नगरेको बताउनु भएको छ।
4: भारतीय पक्षले सीमा नजिक रहेको बाँधलाई मरम्मत गर्ने नाममा एकतर्फी रूपमा अझ अग्लो र बलियो बनाएको छ। अन्तर्राष्ट्रिय अभ्यास र नेपाल भारत बीचको समझदारी अनुसार 10 गज्जा क्षेत्र वा त्यसको नजिक कुनै पनि भौतिक संरचना निर्माण विस्तार वा परिवर्तन गर्दा दुवै देशको सहमति आवश्यक हुन्छ, तर त्यसको खुलेआम उल्लङ्घन भएको देखिन्छ।
3: हर्कराज राईले भारतको जग्गा बचाइदिन भारतले नेपालले काम गरिदिनुपर्ने बाध्यताबारे स्पष्ट हुनुपर्ने बेला आएको बताउनु भएको छ।
5: भारतको भूभाग चाहिँ हामीले बचाइदिनुपर्ने, हाम्रोमा चाहिँ डुबान गर्नुपर्ने भन्ने खालको त्यो राष्ट्रघाती सन्धि, राष्ट्रघाती सम्झौता, राष्ट्रघाती करार हो जस्तो मलाई लाग्छ। त्यो विषयमा चाहिँ नि नेपाल सरकारले गम्भीर भएर खोजोस् र गर्नुपर्ने आवश्यक कार्य गरोस् भन्ने माग राख्न चाहन्छु।
3: भारतीय टी बोर्डको अवरोध र झन्झटिलो प्रक्रियाका कारण नेपाली चिया निर्यात ठप्प भएपछि इलाममा आज थप उद्योग बन्द भएका छन्। बन्द हुने उद्योगको संख्या 80 नागेको छ। इलामबाट प्रेम अधिकारी।
6: माइखोला वारीका सबै कारखाना बन्द भएका छन् भने माइपारी, इलाम नगरपालिका, देउमाई नगरपालिका सहितका 15 उद्योग आजबाट बन्द भएका छन्। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिका भित्रका 53 चिया कारखाना हिजोदेखि बन्द भएका थिए। भारतीय चिया बोर्डले मे 1 लागू गरेको एसओपी मा नेपालबाट निर्यात हुने प्रत्येक पटकको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। परीक्षण प्रतिवेदन आउन 15 कुर्नुपर्ने र प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा परीक्षण रिपोर्ट आउँदा गुणस्तर कम र विषादीको मात्रा भेटिए चिया नष्ट गर्नुपर्ने नियमले उद्योगी संकटमा परेको पाइएको छ। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष डिल्लीराम श्रेष्ठ।
7: यहाँको त हाम्रो त टोटली बन्द छ। पारिपरी इलामपारी थियो, 8-10 बन्द छ होइन। झापाको
8: तयारी चिया कति जति होल्ड भएको देखिन्छ?
7: 11 लाख केजी भन्दा माथि छ। यति मजाले झुका खुलाको भन्यो, खुलाको भनेर चाहिँ हामीले आएर गाडीहरू लोड गर्यौँ। गाडीहरू लोड गरेपछि भन्सारबाट गयो गाडी, 15 टाइम दिएको छ स्याम्पल, आज 15 पुग्यो, आजसम्म कुनै आएको छैन।
6: नयाँ व्यवस्था अनुसार नेपाली चिया भारत निर्यात गर्दा अहिले प्रत्येक पटक प्रत्येक गाडीको अनिवार्य प्रयोगशाला परीक्षण ल्याब टेस्ट गर्नुपर्ने भएको छ। यसअघि एउटा सवारी साधनमा लोड भएको चिया परीक्षण गर्दा 10 गाडीको चियालाई अनुमति दिने गरिएको थियो। परीक्षण रिपोर्टको समय लामो लाग्ने र प्रक्रिया झन्झटिलो भएपछि उद्योगीले उद्योग बन्द गर्दा इलाममा चियामा आश्रित किसान भने विचल्ली भएका छन्।
3: गोर्खा वेलफेयर ट्रस्टको सहयोगले पाल्पाको माथागढी गाउँपालिका 3 सराईमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयका 400 बालबालिका जाडोमा चिसो र बर्खायामको पानीबाट सुरक्षित भएका छन्। बुटोलबाट छवि पाण्डे।
9: बाल बालिका पढ्ने कोठाको झ्यालमा खापा सहितको पल्ला नहुँदा, जाडोमा चिसो सिरेटो र वर्षामा पानीको बासिटा कोठा समय आउँदा उनीहरूको पढाइमा ठूलो असर परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले विद्यालयको 8 कोठामा पल्ला बनाइदिएपछि बालबालिकालाई पढाइमा निकै सुविधा पुगेको छ। विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापा।
10: गोर्खा वेलफेयर ट्रस्टबाट हाम्रो झ्यालको विन्डो पेनहरू हाल्ने काम भयो। एउटा रुममा 5 झ्याल लगेर हुने, त्यो खापा नहुँदाखेरि बच्चालाई दुःख, जाडोमा त साह्रै शास्ति थियो। त्यो खापा हालिदिएपछि सुरक्षित भए, बतासँग पानी आयो, फेरि त्यो झ्यालबाट भित्रैसँग त्यो पानी आएर भागा भाग बच्चाहरू झोला किताब चाउ जोगाउनु चाहिँ हुन्थ्यो।
9: पहाडका विद्यालयमा बसाइ सराईका कारण विद्यार्थी संख्या घटिरहेको छ, तर यो स्कुलमा भने अहिले पनि 1000 विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक थापाले गोर्खा वेलफेयर ट्रस्टले वर्षौंदेखिको समस्या समाधान गरिदिएको बताउनुभयो। एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार गोर्खा वेलफेयर ट्रस्टले करिब 4,50,000 रुपियाँ लगानीमा विद्यालयको झ्याल ढोकामा सिसा सहितको पल्ला राखिदिएको हो।
3: प्रधानमन्त्री कार्यालय मार्फतको सार्वजनिक खरिद अनुगमन कार्यालयले 20 निर्माण कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै व्यवसायहरूलाई 7 लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। कालो सूचीमा राख्न सिफारिस भएपछि

यसअघि 30 दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएकोमा स्पष्टीकरण नबुझाएकाले फेरि 7 दिनभित्र बुझाउन भनिएको हो। तोकिएको 7 दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेश नगरेमा आपूर्तिकर्ताहरूलाई सूचीमा राख्ने कार्यालयले जनाएको छ। र विश्वकप फुटबलमा गैराती तथा आज बिहान भएका सबै खेल बराबरीमा टुङ्गिएका छन्। सबभन्दा पछिल्लो खेलमा इरानले न्युजिल्यान्डसँग 2-2 गोलको बराबरी खेलेको छ। उरुग्वे र साउदी अरबले 1-1 गोलकै बराबरी खेल्दा बेल्जियम र इजिप्टले पनि सोही नतिजा दिलाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रियालले अख्तियारको टोलीले महानिर्देशक रियाललाई अख्तियारको टोलीले प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। आज बिहान पक्राउ गरिएको रियालसँग आएको कार्यालय टंगालमा बयान भइरहेको छ। राहदानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेका बेला रियाललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्र गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
1: केटा केटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
0: ठगी मुद्दामा पक्राउ गरिएका चर्चित सेफ सन्तोष शाहलाई रिहा गरिएको छ। उजुरी हाल्ने पक्षलाई चेकमा लेखिएको रकम दिएपछि शाहलाई गएको बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। ठगी कसुरमा 4.5 लाख रुपियाँ पीड़ितलाई बुझाएपछि शाहलाई हाजिरी जमानीमा रिहा गरिएको उहाँको भनाइ छ। काठमाडौँ गैरीधाराको रेस्टुराँ केन्द्र शाहले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको उजुरीमा परेको थियो। थापाले 25 लाख रुपियाँको चेक अनादर मुद्दा हाल्नु भएको थियो। यो मुद्दामा अदालतले शाहलाई दोषी ठहर गर्दै 25 लाख बिगो भराउने फैसला अघिल्लो जेठमै गरेको थियो। शाहलाई अदालतले 1 महिना कैद र 1,25,000 रुपियाँ जरिवाना समेत सुनाएको थियो। फैसला सुनाउँदा उपस्थित नभएपछि थापाले शाहमाथि अदालतलाई व्यवस्था गरेको गुनासो पनि गर्नुभएको थियो। पछिल्लो समय शाहले पुनः 4.5 लाख ठगी गरेको भन्दै थापाले प्रहरीमा जाहेरी दिनुभएको थियो। थापाकै उजुरीपछि प्रहरीले अदालतबाट अनुमति लिएर सेफ शाहलाई गएको शुक्रबार राति जनकपुरबाट पक्रेर काठमाडौँ ल्याएको थियो। सन् 2021 बीबीसी मास्टर सेफ कार्यक्रममा सहभागी भएपछि शाहको चर्चा बढेको थियो। एमाले सांसद प्रमेश हमालले विश्वकप फुटबल निशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुखको ध्यान आकर्षण गराउने क्रममा कम्पनीहरूले अतिरिक्त पैसा वसुलेको भन्दै सांसद हमालले निशुल्क हेर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो।
2: यो वर्ल्ड कप अहिले सबैको एउटा चासोको विषय भएको छ, मेरो पनि चासो र अझ युवाको त झन् ठुलो चासो छ, तर 900-900 रुपियाँ तिर्नुपर्छ। मोनोपोली छ, कैयन मान्छेहरू बेग्र हुँदाहुँदै पनि आफ्नो पहुँच पुर्याउन सकिरहेको छैन सभामुख मात्रै। अब त पुग्यो होला नि मोनोपोलीको पनि, उठाउने जति कमसे कम चाहिने आम्दानी भइसक्यो होला। त्यसैले गर्दाखेरि म सभामुख महोदय मार्फत नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा यो सेवा प्रदायकहरूलाई पनि कमसेकम यो कुरा सुनिदिनको निमित्त, र अब त पुग्यो होला नि त आम्दानी गर्ने, अब त निशुल्क दिँदा पनि हुन्छ होला।
0: हमालले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि आलोचना गर्नुभएको छ।
2: हामीले माग गरिरहेको छौँ उहाँले ती शब्दहरू, उहाँले बोलेका ती वाक्यहरू फिर्ता गर्नुहोस्। त्यति मात्रै होइन सभामुख महोदय, हामीले भनिरहेको छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट शब्द हटाइयोस्। यतिका दिन भइसक्यो सभामुख महोदयसँग हामीले कुराकानी पनि गर्यौँ, तर प्रतिफल अपेक्षित आएको छैन।
0: गएको जेठ 31 गते भारत र बङ्गलादेशमा 600 मेगावाट बिजुली बिक्री भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले यो बिक्रीलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ। सामान्यतया मनसुन अघिको अवधिमा बिजुली बेच्ने गरिएको थिएन, यसपालि प्री मनसुन अवधिमा पनि पर्याप्त वर्षा भएकाले उत्पादन बढ्दा बिजुली बिक्री सम्भव भएको हो। यो उपलब्धिले नेपालको विद्युत उत्पादन क्षमतामा भएको वृद्धि, सुदृढ प्रसारण पूर्वाधार र क्षेत्रीय ऊर्जा सहकारीमा भइरहेको प्रगतिलाई प्रतिबिम्बित गर्ने सचिवालयको भनाइ छ। सचिवालयले स्वच्छ ऊर्जाको उत्पादन, खपत र अन्तर्देशीय विद्युत व्यापार विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख पनि गरेको छ। काठमाडौँ प्रशासनले सरकारी भवन र संरचनाभित्रका ट्रेड युनियन को साइन बोर्ड हटाउन साथीले सूचना दिएको छ।

0: गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नु भएको हो।
1: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ? के मीडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भएर हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने? सभामुख महोदय, दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ। सभामुख महोदय,
0: नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाब नआएको बताउनु भएको हो।
2: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो। सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौं, सरकारको अभिव्यक्ति के हो सोधौं। ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानून सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो? ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो? उहाँले आवेगमा बोल्नु भएको कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो। अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छ।
0: ठगी मुद्दामा पक्राउ गरिएका चर्चित सेफ सन्तोष शाहलाई रिहा गरिएको छ। उजुरी हाल्ने पक्षलाई चेकमा लेखिएको रकम दिएपछि शाहलाई गएको बेलुका रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। ठगी कसुरमा 4.5 लाख रुपियाँ पीड़ितलाई बुझाएपछि शाहलाई हाजिरी जमानीमा रिहा गरिएको उहाँको भनाइ छ। काठमाडौँ गौरीधाराको रेस्टुरा किन्दा शाहले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको उजुरी परेको थियो। थापाले 25 लाख रुपियाँको चेक अनादर मुद्दा हाल्नु भएको थियो। यो मुद्दामा अदालतले शाहलाई दोषी ठहर गर्दै 25 लाख बिगो भराउने फैसला अघिल्लो जेठमै गरेको थियो। शाहलाई अदालतले 1 महिना कैद र 1,25,000 रुपियाँ जरिवाना समेत सुनाएको थियो। फैसला सुनाउँदा उपस्थित नभएपछि शाहले अदालतलाई बेवास्ता गरेको गुनासो पनि थापाले गर्नुभएको थियो। पछिल्लो समय शाहले पुनः 4.5 लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो। थापाकै उजुरीपछि प्रहरीले अदालतबाट अनुमति लिएर सेफ शाहलाई गएको शुक्रबार राति जनकपुरबाट पक्रेर काठमाडौँ ल्याएको थियो। सन् 2021 बीबीसी मास्टर सेफ कार्यक्रममा सहभागी भएपछि शाहको चर्चा बढेको थियो। एमाले सांसद प्रवेश हमालले विश्वकप फुटबल निशुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुखको ध्यानकर्षण गराउने क्रममा कम्पनीहरूले अतिरिक्त पैसा असुलेको भन्दै सांसद हमालले निशुल्क हेर्ने व्यवस्था मिलाउन माग गर्नुभएको हो।
3: यो वर्ल्ड कप अहिले सबैको एउटा चासोको विषय भएको छ, मेरो पनि चासो र अझ युवाको त झनै ठुलो चासो छ। तर 900-900 रुपियाँ तिर्नुपर्छ, मोनोपोली छ। कैयन मान्छेहरू व्यग्र हुँदाहुँदै पनि आफ्नो पहुँच पुर्याउन सकिरहेको छैन सभामुख मात्रै। अब त पुग्यो होला नि मोनोपोलीको पनि, उठाउने जति कमसेकम चाहिने आम्दानी भइसक्यो होला। त्यसैले गर्दाखेरि म सभामुख महोदय मार्फत नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानल मार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा यो सेवा प्रदायकहरूलाई पनि कमसेकम यो कुरा सुनिदिनको निमित्त, र अब त पुग्यो होला नि त आम्दानी गर्ने, अब त निशुल्क दिँदा पनि हुन्छ होला।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। महानिर्देशक अर्याललाई अख्तियारको टोलीले प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। आज बिहान पक्राउ गरिएका अर्यालसँग आयोगको कार्यालय टंगालमा बयान भइरहेको छ। राहदानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ।

0: जिम्मेवारी कसले दिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ, त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौँला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौँला, तर यसको निर्णय हुनपर्छ सभामुख महोदय।
1: नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाब नआएको बताउनु भएको हो।
2: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो। सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौं, सरकारको अभिव्यक्ति के हो सोधौं। ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानून सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो, ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो, उहाँले आवेगमा बोल्नु भएको कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो। अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छौँ।
1: विश्वकप फुटबलको सशक्त दावेदार बानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप भर्डेका गोलरक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
3: 40 वर्षको उमेरमा पहिलो पटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5 लाख भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिन्हा मानिएको छ। स्पेनका विश्व चर्चित स्ट्राइकरहरूलाई निराश पारेका भोजिन्हा प्लेयर अफ द म्याच समेत बन्नु भएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी पल आफ्नै वरिपरि घुमाएर 27 पटक गोलको प्रयास गरेको थियो। स्पेनका 7 सिधा पोस्ट प्रहार भोजिन्हाले रोक्नु भएको थियो। 25 वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिन्हाले व्यावसायिक फुटबल शुरू गर्नुभएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलो पटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भोजिन्हाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलो पटक खेल्ने भोजिन्हा दोस्रो पाको उमेरको खेलाडी पनि बन्नु भएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो। स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि भोजिन्हाका इन्स्टाग्राम फलोअरको संख्या पनि आकाशिएको छ। खेल सुरु हुनुअघि उहाँको इन्स्टाग्राममा करिब 50,000 फलोअर्स हुँदा अहिले बढेर 50 लाख नागिसकेको र यो प्लेटफर्ममा उहाँलाई पछ्याउनेको क्रम बढ्दो छ। उहाँको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो, भोजिन्हा उपनाम राख्नु भएको हो।
1: यो वर्षको मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ। सरदर जुन 13 मनसुन भित्रिने गरे पनि यो वर्ष हालसम्म मनसुन प्रदेश नभएको मौसम विभागले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। महानिर्देशक अर्याल र सूचना प्रविधि निर्देशक केसीलाई अख्तियारको टोलीले आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। राहदानी खरिद र छपाईको ठेक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म 5 प्रदेश र 64 जिल्लाको अधिवेशन सकेको छ। पछिल्लो विवरण अनुसार 609 पालिका र 4363 वडामा अधिवेशन सम्पन्न गरिसकेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगित भएको छ। त्यस्तै कर्णाली प्रदेशको अधिवेशन जारी रहेको रासोपाले जनाएको छ। हालसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र उतहटमा अधिवेशन प्रक्रिया शुरू भए स्थगन भएको उहाँले बताउनुभयो।

0: 356 सय पूर्णतः निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सयमध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्याइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
1: पश्चिम तराईमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। चर्को घाम र तातो हावाका कारण बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। मौसमविदका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। यस्तै मध्य प्रदेशका पर्सा, बारा र दहर, सर्लाही, महोत्तरी, धरोसा र सिराहा जिल्लामा पनि गर्मी बढेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च भएको छ। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले घुस मागे तत्काल जानकारी गराउन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको हो। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा प्रमाणसहित तत्काल जानकारी गराउन भनेको छ। प्रमाणका आधारमा अनियमितता भएको पाइए कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। गुनासा र अनियमितताको बारेमा जानकारी दिन प्राधिकरणले आधिकारिक नम्बर र इमेल समेत सार्वजनिक गरेको छ। मुस्ताङमा 2 सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधन फुकुवा भएका छन्।
0: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मा जोमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको 2 र 3 हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरी बल नेपालले गएको 2 सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। महानिर्देशक अर्याल र सूचना प्रविधि निर्देशक केसीलाई अख्तियारको टोलीले आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारबाट नियन्त्रणमा लिएको हो। राहदानी खरिद र छपाईको ठिक्कामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। नेपाली कांग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै राईले इलाम लगायत पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने नेपाली चियाको गुणस्तर उत्कृष्ट भए पनि भारततर्फ निर्यातका क्रममा अनावश्यक अवरोध सिर्जना गरिएको बताउनु भएको हो।
1: हामीसँग अत्यन्त फाइनेस्ट चिया पनि बनिरहेको छ र त्यो चियालाई पनि तपाईँको पश्चिम बङ्गालमा पुगिसके पछाडि पानीटाङमा पुगिसके पछाडि त्यसलाई फेरि तपाईँको टेस्टिङमा पठाउँछ उनीहरूले। टेस्टिङमा पठाइसके पछाडि हाम्रो 15 दिनसम्म त्यहाँनिर एउटा कन्टेनर बस्नुपर्ने बाध्यता छ। एउटा तपाईँको व्यवसायको 15 दिन कन्टेनर त्यहाँनिर होल्ड भएर बस्नु भनेको त उसले सस्टेन हुन सक्ने स्थिति हुँदैन। तर सँगै फेरि उताको तपाईँको रिपोर्ट फेरि पोजिटिभ आउँछ भन्ने पनि छैन, नेगेटिभ पनि आइरहेको छ, धेरै चाहिँ नेगेटिभ आइदिएको। त्यो तपाईँको के भन्दाखेरि नियोजित हिसाबमा तपाईँको हामीलाई चिया मार्केटमा समस्या बनाउनुको लागि गरेको जस्तो देखिन्छ। यसले गर्दाखेरि सरकारले पहल गर्नुपर्छ, यो कुरा जी टु जी गर्नु पर्यो, गभर्मेन्ट टु गभर्मेन्ट तपाईँको बसेर तपाईँको त्यसमा कन्सेन्ट एउटा आउनुपर्ने हो। तर सरकार उदासीन देखिएको छ, सरकारले गर्नै पर्छ। अनिवार्य टेस्टिङ सेन्टर हामीले भनि नै राखेको, टेस्टिङ सेन्टर हामीले नेपालमै बनाउनु, नेपालमै रहनुपर्छ भनेर भनेको छौँ, हाम्रो तर्फबाट पनि गरौँ भनेर। तर एउटा दुर्भाग्य के छ भनेर भन्नुहुन्छ भने हेर्नुहोस्, हामीसँग वर्षमा 3 करोडभन्दा बढी केजी चिया उत्पादन हुन्छ, तर राज्यले तपाईँको चियालाई कहिले पनि उसको एउटा तपाईँको राजस्व वृद्धि गर्नको लागि अथवा एउटा मेन तपाईँको नगदे बालीको रूपमा हेरिरहेको छैन। यो सरकारले त झन् तपाईँको हेर्दै हेरेन।
0: सरकारले चालू आर्थिक वर्ष

0: वर्षको 11 महिनामा गैर करतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको 64.73% अर्थात 79,94,69,00,000 राजस्व संकलन गरेको छ। त्यस्तै गरी चालू आर्थिक वर्षमा अनुदानतर्फ 53,44,69,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 42.82% अर्थात 22,88,59,00,000 मात्रै संकलन भएको छ। 10 वर्षसम्म पनि मध्य पहाड़ी लोकमार्गको बागलुङ अन्तर्गत पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण नसकिदा स्थानीयहरूले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
1: मध्य पहाड़ी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठेखोला गाउँपालिका 5 बिहुका भरत साकोटाले गुनासो गर्नुभयो।
2: कुराहरू हुन्छ भन्नुहुन्छ भने लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तर लागेपछि तिनीहरूले त्यो धुलोको तर लागेको भातै खाने जति गरे नि सम्भव छैन क्या। केही पुरै सिसै सिसाको घर बनाउने घर पनि धुलो नपाकेको अवस्था छैन कि। जनताले सधैँ धुलो खाइरहनु पर्ने, हिउँमा धुलो खानु पर्ने, बर्खा लागेको भए हिलो खानु पर्ने, त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निदाउनु चाहिँ सरकार त्यति जनउत्तरदायी छ भन्ने त्यस्तो लाग्दैन मलाई।
1: केही वर्ष अगाडि पिच गरेको सडक पनि भत्केर खाल्दा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
3: सामान्य उपस्थिति छ, काम अहिले सुन्दै छ। त्यो कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन, पहिला गरेको पक्षीमा झन् बिग्रेछ। त्यो तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
1: बागलुङदेखि बिहु घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई 2 खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रञ्जिल भगवती जेवीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठेखोला गाउँपालिका 6 का वडा अध्यक्ष बृहस्पति कणेल बताउनुहुन्छ।
4: अहिलेसम्मका खबर यति नै।

0: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई प्रधानमन्त्री कार्यालयले नै अख्तियारको जिम्मा लगाइदिएको खुलेको छ। अर्याललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको हो। राहदानी खरिद प्रकरणको फाइल लिन आउनु भनेर अर्याललाई हिजो बिहान 10 बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको थियो। मध्याहपख अख्तियार प्रमुख प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालय ढाकिएको थियो। प्रधानमन्त्री कार्यालयका अधिकारी र अख्तियारका अधिकृतले दिनभर फाइल अध्ययन गरेपछि राति अर्याललाई अख्तियार को जिम्मा लगाइएको खुलेको हो। राति 9 बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर लगेका हुन्। पासपोर्ट खरिदमा अनियमितता भएको बारे अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले 4 दिन थुनामा राख्न आदेश दिएको छ। राहदानी खरिद र छपाईको ठिकामा अनियमितता गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेको बेला अर्याललाई पक्राउ गरिएको हो। अख्तियारले यसअघि राहदानी विभागबाट कागजात नियन्त्रणमा लिएको थियो। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्र गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
1: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यति सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
0: औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकेको अवधिभित्र नवीकरण

बाल बालिका सम्बन्धीका सुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको हो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूमाथिको दुर्व्यवहारको भण्डाफोड़ गरेका थिए। स्कोनमा अरू बाल बालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावकको समेत दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ। आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढ़ी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतका अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिन दायरामा ल्याउन लागेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ।

0: राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई विशेष अदालतले चार दिन थुनामा राख्न आदेश दिएको छ। अर्याललाई प्रधानमन्त्री कार्यालयले नै अख्तियारको जिम्मा लगाइदिएको खुलेको छ। राहदानी खरिद प्रकरणको फाइल लिन आउनु भनेर अर्याललाई हिजो बिहान 10 बजे प्रधानमन्त्री कार्यालयमा बोलाइएको थियो। मध्याहपख अख्तियार प्रमुख प्रेम कुमार राईलाई प्रधानमन्त्री कार्यालय डाकिएको थियो। प्रधानमन्त्री कार्यालयका अधिकारी र अख्तियारका अधिकृतले दिनभर फाइल अध्ययन गरेपछि राति अर्याललाई अख्तियारको जिम्मा लगाइएको खुलेको हो। राति 9 बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर लगेका हुन्। पासपोर्ट खरिदमा अनियमितता भएको बारे अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ। प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
1: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाकछोप गर्ने मात्रै हो। मन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने? सभामुख महोदय, दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ। सभामुख महोदय,
0: औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकेको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। काठमाडौँ बुढानीलकञ्च 5 को अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ स्कोनमा हुने गरेको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिनअघि पक्राउ गरेर बाल बालिका

0: आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढ़ी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको हो। अब खबर फटाफट।
1: कैलालीका 9 स्थानीय तहमा भैंसी पालन कार्यक्रम 16 भैंसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान, सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणी गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,50,000 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम, 5 अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित, यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु।
2: And it says it loud and clear. They're not going to develop it. They're not going to buy it. They're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
0: G7 बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले होर्मुज जलमार्ग जति सक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले इरानसँगको सहमति शुरूआती चरणमै छ भन्नुभएको छ।
3: If there is an agreement, go to the United States Senate for debate and ratification. But this is a deal to talk about a deal. And that is troubling because we don't know the text.
0: विश्वकप फुटबलको सशक्त दावेदार मानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप भर्डेका गोलरक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
1: 40 उमेरमा पहिलो पटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5,00,000 भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिन्हालाई मानिएको छ। स्पेनका विश्वचर्चित

0: स्ट्राइकरहरूलाई निराश पारेका भोजिना प्लेयर अफ द म्याच समेत बन्नु भएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी बल आफ्नै वरिपरि घुमाएर 27 पटक गोलको प्रयास गरेको थियो। स्पेनका 7 सिधा पोस्ट प्रहार भोजिनाले रोक्नु भएको थियो। 25 वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिनाले व्यावसायिक फुटबल सुरु गर्नु भएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलोपटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भोजिनाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलोपटक खेल्ने भोजिन्ना दोस्रो पाको उमेरको खेलाडी पनि बन्नु भएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता, बेजिङ स्थित नेपाली राजदूत भन्छन्
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा लेबनन विरुद्धको इजरायली कारवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबननप्रति अप्नाएको रवैयाप्रति खुसी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबननको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनन राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबननमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरुद्ध कारवाही गर्न सिँगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरुतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबननबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लडाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबननमाथिको कुनै पनि इजरायली हमला वा लेबननको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको, वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोभिड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पुर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृङ्खलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साब्री लामुसीलाई बर्खास्त गरेको छ। स्विडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो

0: बताए कि छन्। चीनी विदेश मंत्री वांग ई र खनाल नेतृत्व को प्रतिनिधि मंडल बीच हिजो साझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तर को बेल्ट एन्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनको लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै त सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केवियर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
1: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सडकहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
2: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रमण अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चिनको सोच धारणा कस्तो पाइयो?
1: चिनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ दुई पक्षको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तिन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
2: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिँदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
1: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छ फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
2: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
1: भएको छैन।
2: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो सङ्केत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चिनले नरुचाइरहेको भन्ने सङ्केतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चिनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
3: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका

0: नै सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एन्ड पिपल लुइज स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिस गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
1: 11 बुधे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ, हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर लगेर ठोकाउनुहुन्छ।
0: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
2: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
0: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्युज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी, काठमाडौँ।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरुद्धको इजरायली कारवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्सन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वासिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वासिङटन र तेहरानबाट हिजबुल्ला विरुद्धको युद्ध रोक्नुपर्ने दबाबमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ। आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो। हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ। 10 वर्षसम्म पनि मध्य पहाड़ी लोकमार्गको बागलुङ अन्तर्गत पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण नसकिँदा स्थानीयहरूले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
1: मध्य पहाड़ी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिहु खण्डको सड़क निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठेखोला गाउँपालिका 5 बिहुका भरत साकोटाले गुनासो गर्नुभयो।
2: लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तर लागेपछि तिनीहरूले त्यो धुलोको तर लगाएको भातै खाने जति गरे नि सम्भव छैन क्या। केही पुरै सिसै सिसाको घर बनाउने क्या, घर पनि धुलो नपाकेको अवस्था छैन क्या। जनताले सधैँ धुलो खाइरहनु पर्ने, हिउँमा धुलो खानु पर्ने, बर्खा लागेको भए हिलो खान पर्ने, त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निराउनु चाहिँ सरकार त्यति जनउत्तरदायी छ भन्ने त्यस्तो लाग्नु मलाई।
1: केही वर्ष अगाडि पिच गरेको सडक पनि भत्केर खाल्टा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
3: सामान्य उपस्थिति छ, काम अहिले सुन्दै छ। कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन, पहिला गरेको पक्षीमा झन् बिग्रेछ। तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
1: बागलुङदेखि बिहु घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रञ्जिल भगवती जेवीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठेखोला गाउँपालिका 6 का वडा अध्यक्ष बृहस्पति कणेल बताउनुहुन्छ।
3: बिहुको
1: तल्लो खण्डमा 5 पटक म्याद थप्दा पनि काम पुरा नभएपछि यस पटक ठेक्का तोडिएको छ। पछिल्लो समयको विषम परिस्थितिले माथिल्लो खण्डमा काम पुरा नभएको र तल्लो खण्ड अदालती प्रक्रियामा अल्झिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख अनुच्छा घिमिरेको भनाइ छ।
4: माथिल्लोले यो साल काम भ्याउँथ्यो, बिटुमिनको र पेट्रोलको पैसाहरूले आकाशियो नि त।
5: मेटेरियलहरूको अभावदेखि लिएर सबै कुराले गर्दाखेरि कामहरू जताततै सुस्त भएका छन्। अब ठेका तोडिएको छ, ठेका तोडिएको हुनाले अदालती प्रक्रियामा रहेको हो होइन। अदालती प्रक्रियाले गर्दा त्यो अदालती प्रक्रिया टुङ्गेपछि त्यो पनि अघि बढिहाल्छ। हामीले ठेका तोड्यौँ, ठेका तोडेपछि कन्ट्राक्टर अदालत गयो, अनि अदालत गइसकेपछि अदालतले गर्दा हामीलाई केही काम गर्न अगाडि बढ्नै दिएन क्या। ठेका तोडिसकेका छ, पछिका प्रक्रियाहरू सबै रोकिए क्या।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सहयोग सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 शय्या उपलब्ध छन्। सो संख्याको 10% अर्थात् 2,356

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधन फुकुवा भएका छन्।
4: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्मा जोमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाईडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरी बल नेपालले गएको दुई सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो। यसै गरी मुस्ताङको कोरला नाकाबाट लोमान्थाङ हुँदै जोमसम झारिएका 266 र कोरला नाकामा 394 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीद्वारा नियन्त्रणमा लिएका ती सवारीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्माका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो।
3: प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै काँग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
5: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाकछोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएको छ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
3: 7 महिनादेखि तलब र सेवा सुविधा नपाएको भन्दै मधेस प्रदेशका 136 स्थानीय तहका जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले आन्दोलन थालेका छन्। उनीहरूले जनकपुरधाम प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना दिएका छन्। कार्तिकदेखि हालसम्मको तलब र चाडपर्व भत्ता नपाएको उनीहरूको भनाइ छ। संयुक्त संघर्ष समितिका संयोजक शाहिद राइनले समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित जानकारी गराउँदा समेत सुनवाई नभएपछि आन्दोलन गर्नु परेको बताउनु भएको छ। रोकिएको तलब सहित सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता तत्काल दिनुपर्ने माग राखेका छन्। औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु भएको हो।
6: And it says it loud and clear, they're not going to develop it, they're not going to buy it, they're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
3: जी सेभेनकै बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले होर्मुज जलमार्ग जतिसक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले इरानसँगको सहमति सुरुवाती चरणमै छ भन्नुभएको छ।

0: काठमाडौँ बुढानेलकण्ठ 5 को अन्तर्राष्ट्रिय कृष्ण भावना मृत्यु संघ स्कोनमा हुने गरेको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बाल बालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूहरूमाथिको दुर्व्यवहारको भण्डाफोर गरेका थिए। स्कोनमा अरू बाल बालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावक समेतको दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ।
1: आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो, हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अद्यावधिक गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सयमध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्याइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
0: अब खबर फटाफट।
3: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणी गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,500 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कँदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम, 5 अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित, यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
0: राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि निशान्त विक र संगीना थापा मगरले जित्नु भएको छ। 17 समूहलाई पछि पार्दै निशान्त र संगीनाको जोडीले 3,00,000 नगद पनि जितेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: दश वर्षसम्म पनि मध्यपहाड़ी लोकमार्गको बागलुङ अन्तर्गत पर्ने बागलुङ बिहुँ खण्डको सड़क निर्माण नसकिँदा स्थानीयले दुःख पाएका छन्। संगम घरती मगरको रिपोर्ट।
4: मध्यपहाड़ी लोकमार्गको बागलुङमा पर्ने बागलुङ बिहुँ खण्डको सड़क निर्माण सम्पन्न नहुँदा स्थानीय नागरिक र यात्रुले हैरानी खेप्न बाध्य भएका छन्। निर्माण व्यवसायीले समयमै काम नगर्दा नागरिकले दुःख पाइरहेको काठेखोला गाउँपालिका पाँच बिहुँका भरत साकोटाले गुनासो गर्नुभयो।
5: साक्षीका कुराहरू हुन्छ भन्नुहुन्छ भने लगभग अब बिउ पोखरादेखि अब यो चापुसम्मका मान्छेहरूले अब यतिको आज तपाईँ आउनुभयो भने जुन हामीले दुधको तहर लागेपछि तिनीहरूले त्यो धुलोको तहर लागेको भातै खाने जति गरे नि सम्भव छैन क्या। केही पुरै सिसै सिसाको घर बनाउने घर पनि धुलो नपाकेको अवस्था छैन कि। जनताले सधैँ धुलो खाइरहनु पर्ने हिउँमा धुलो खानु पर्ने बर्खा लागो भए हिलो खान पर्ने त्यस्तो हुँदै गर्दा पनि राज्य चाहिँ चरम निर्लज्ज भएर निराउनु चाहिँ सरकार त्यति जनउत्तरदायी छ भन्ने त्यस्तो लाग्नु मलाई।
4: केही वर्ष अगाडि पिच गरेको सडक पनि भत्केर खाल्दा खुल्टी भएको स्थानीय कृष्ण कणेलको भनाइ छ।
6: सामान्य उपस्थिति छ, काम अहिले सुन्दै छ। त्यो कति पर्सेन्टमा चाहिँ खाल्टा खुल्टी छैन, पहिला गरेको पक्कीमा झन् बिग्रेको छ। तल्लो खण्ड त पुरै खाल्टा खुल्टी नै छ।
4: बागलुङदेखि बिहुँ घोडा बाँधेसम्मको 25 किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। बिहुँको माथिल्लो खण्ड 8 वर्षसम्म पनि काम नभएपछि 2 वर्ष अगाडि ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ। नयाँ ठेक्का लिएको तामाङ रञ्जिल भगवती जेवीको पनि यही असार मसान्तसम्म म्याद हुँदा काम नहुने अवस्था देखिएको काठेखोला गाउँपालिका 6 का वडा अध्यक्ष वीरेशपति कणेल बताउनुहुन्छ।
6: बिहुको
4: तल्लो खण्डमा 5 औं पटक म्याद थप्दा पनि काम पूरा नभएपछि यस पटक ठेक्का तोडिएको छ। पछिल्लो समयको विषम परिस्थितिले माथिल्लो खण्डमा काम पूरा नभएको र तल्लो खण्ड अदालती प्रक्रियामा अल्झिएको मध्यपहाड़ी लोकमार्ग कार्यालय पर्वतका प्रमुख अनुच्छा घिमिरेको भनाइ छ।
7: माथिल्लोले यो साल काम भ्याउँथ्यो, बिटुमिनको र पेट्रोलको पैसाहरूले आकाशियो नि त।
8: मेटेरियलहरूको अभावदेखि लिएर सबै कुराले गर्दाखेरि कामहरू जताततै सुस्त भएका छन्। अब ठेका तोडिएको छ, ठेका तोडिएको हुनाले अदालती प्रक्रियामा रहेको हो होइन। अदालती प्रक्रियाले गर्दा त्यो अदालती प्रक्रिया टुङ्गेपछि त्यो पनि अघि बढिहाल्छ। हामीले ठेका तोड्यौँ, ठेका तोडेपछि कन्ट्राक्टर अदालत गयो, अनि अदालत गइसकेपछि अदालतले गर्दा हामीलाई केही काम गर्न अगाडि बढ्नै दिएन क्या। ठेका तोडिसकेका छ, पछिका प्रक्रियाहरू सबै रोकियो क्या।
3: विश्वकप फुटबलको सशक्त दावेदार मानिएको स्पेनका एकपछि अर्को प्रहार रोकेपछि अफ्रिकी राष्ट्र केप वर्डेका गोल रक्षक भोजिन्हाको एकाएक चर्चा चुलिएको छ।
9: 40 वर्षको उमेरमा पहिलो पटक विश्वकप खेल्न पाएका भोजिन्हाले मैदानमा जादु सरहको खेला देखाएपछि विश्वभर चर्चा चुलिएको हो। भोजिन्हाको उत्कृष्ट प्रदर्शनकै कारण केप भर्डेले स्पेनलाई बिना गोल बराबरीमा रोकेको छ। 5 लाख भन्दा कम जनसंख्या भएको सानो टापु मुलुक केप भर्डेको ऐतिहासिक प्रदर्शनको मुख्य नायक गोलकिपर भोजिन्हालाई मानिएको छ। स्पेनका विश्वचर्चित स्ट्राइकरहरूलाई निराश पारेका भोजिन्हा प्लेयर अफ द म्याच समेत बन्नुभएको छ। केप भर्डे विरुद्धको खेलमा स्पेनले 74% भन्दा बढी बल आफ्नै वरिपरि घुमाएर 27 पटक गोलको प्रयास गरेको थियो। स्पेनका 7 वटा सिधा पोस्ट प्रहार भोजिन्हाले रोक्नु भएको थियो। 25 वर्षको उमेरमा राष्ट्रिय टोलीमा परेपछि भोजिन्हाले व्यावसायिक फुटबल सुरु गर्नु भएको थियो। 2012 राष्ट्रिय टोलीमा डेब्यू गरे यता उहाँले मुलुकका लागि 90 खेल खेल्नु भएको छ। केप भर्डेलाई पहिलो पटक विश्वकपमा पुर्याउन पनि उहाँको अग्रिम भूमिका छ। स्पेनसँगको खेलपछि भोजिन्हाले भिजा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा यो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबा हजुरआमालाई मैदानमा देख्न नपाउँदा भावुक बनेको प्रतिक्रिया दिनुभएको छ। उहाँले केप भर्डेसँगै माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबमा खेल्नु भएको छ। हाल उहाँ पोर्चुगलको चाभेस क्लबमा आबद्ध हुनुहुन्छ। विश्वकप पहिलो पटक खेल्ने भोजिन्हा दोस्रो पाको उमेरको खेलाडी पनि बन्नुभएको छ। इजिप्टका गोलकिपर एसा हल हडारीले 45 वर्षको उमेरमा विश्वकप खेल्नु भएको थियो। स्पेन विरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि भोजिन्हाका इन्स्टाग्राम फलोअरको संख्या पनि आकाशिएको छ। खेल सुरु हुनु अघि उहाँको इन्स्टाग्राममा करिब 50,000 फलोअर्स हुँदा अहिले बढेर 50 लाख नागिसकेको र यो प्लेटफर्ममा उहाँलाई पछ्याउनेको क्रम बढ्दो छ। उहाँको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो। भोजिन्हा उपनाम राख्नु भएको हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको छ। संसद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूले नियुक्ति प्रक्रियामा नभई पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको स्पष्ट पार्नुभएको हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गर्नुभएको छ। संसदमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट कार्यान्वयन हुने गरी कानून व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभएको हो।
4: हामी मन्त्रालयहरूको छलफल गरिरहेका छौँ। अब ती मन्त्रालयमा बजेटहरू विनियोजित भएका छन्। ती बजेटहरूलाई समयमा कार्यान्वयन गराउनका लागि चाहिँ सबैभन्दा ठुलो समस्या चाहिँ कानुनी समस्या हुँदो रहेछ। म पनि एउटा सानो पालिका चलाएर आएको अनुभव छ मलाई। हामीले बजेट बनाउँछौँ तर त्यो बजेट कार्यान्वयन गर्नका लागि यति धेरै तपाईँको समय लाग्छ। ठेक्कापट्टादेखि लिएर वनको कानुन यहाँ त्यसले गर्दाखेरि म अब यहाँ कानुन मन्त्रीज्यूलाई पनि मैले उहाँको चेम्बरमा पनि भेटेर सल्लाह दिएको थिएँ। अब यो सरकारले चाहिँ यो बजेट कार्यान्वयनलाई चाहिँ अत्यन्तै सहज बनाउनुपर्छ। त्यसतर्फ चाहिँ आवश्यक कानुनी चिरफार गर्नुपर्छ। अन्यथा हाम्रो बजेट त बनाउँछौँ खर्चै गर्न सक्दैनौँ अनि असारमा गएर बाटो बनाइ हिँड्नुपर्छ। पानी परेर भिलबाडीका साथ र लगाएको अस्फाल्ट पनि राम्रो नभएर फेरि एक वर्ष नपुगिकन भत्किने बाटोहरू भत्किने गरेको पनि देखि।
3: नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले संसदीय समिति प्रभावकारी रूपमा सञ्चालन भइरहे पनि समितिको गरिमा र संसदको प्रतिष्ठा अपेक्षा अनुसार कायम हुन नसकेको बताउनु भएको छ। संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै थापाले सांसदहरूले बारम्बार विभिन्न विषय उठाए पनि सम्बन्धित मन्त्रीहरूबाट अपेक्षित जवाफ नआएको बताउनु भएको हो।
5: अब एकपछि अर्को हामी चाहिँ मन्त्री र प्रधानमन्त्रीको माग गर्ने काम मात्र गरिरहने, मैले चाहिँ मन्त्री खोजेको कारण चाहिँ अर्को पनि थियो। सामान्य मन्त्रीज्यूको एउटा भाइरल भइरहेको जुन कुरा थियो, ठेकदारको खुट्टा भाँचिदिन्छु भन्ने कुरा, यो विषयमा अलिकति सोधौँ, सरकारको अभिव्यक्ति के हो सोधौँ। ठेकदारलाई काम गर्ने वातावरण बनाएर उहाँहरूलाई बोलाएर अनिखेरि काम गर्ने कार्यान्वयन गर्ने हो कि कानुन सम्मत अगाडि बढ्ने हो कि काम गर्नु भएन भनेर के गर्ने हो, ब्ल्याकलिस्टमा पार्ने हो कि काम गर्नु भएन भने आएर छलफलमा राख्ने हो कि त्यस्तो नगर एकैचोटि भौतिक कारवाही गर्छु भन्ने जस्तो अभिव्यक्ति आयो, यो किन बोल्नु भयो, उहाँले आवेगमा बोल्नु भएको कि सोच्छु भनेर मैले मन्त्रीज्यूलाई पनि त्यहाँ खोजिरहेको चाहिँ त्यो मात्रै हो। अन्यथा चाहिँ काम कारवाहीमा चाहिँ हामी कुनै पनि उसमा चाहिँ अवरोध गर्ने पक्षमा छ।
3: नेपाली काँग्रेसका सचेतक निष्कल राईले नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ। उहाँले इलाम लगायत पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने नेपाली चियाको गुणस्तर उत्कृष्ट भए पनि भारततर्फ निर्यातका क्रममा अनावश्यक अवरोध सिर्जना गरिएको बताउनु भयो।
6: हामीसँग अत्यन्तै फाइनेस्ट चिया पनि बनिरहेको छ, तर त्यो चियालाई पनि तपाईँको पश्चिम बङ्गालमा पुगिसके पछाडि, पानीटाङमा पुगिसके पछाडि त्यसलाई फेरि तपाईँको टेस्टिङमा पठाउँछ उनीहरूले। टेस्टिङमा पठाइसके पछाडि हाम्रो 15 दिनसम्म त्यहाँनिर एउटा कन्टेनर बस्नुपर्ने बाध्यता छ। एउटा तपाईँको व्यवसायको 15 दिन कन्टेनर त्यहाँनिर होल्ड भएर बस्नु भनेको त उसले सस्टेन हुन सक्ने स्थिति हुँदैन। तर सँगै फेरि उताको तपाईँको रिपोर्ट फेरि पोजिटिभ आउँछ भन्ने पनि छैन, नेगेटिभ पनि आइरहेको छ, धेरै चाहिँ नेगेटिभ आइदिएको। त्यो तपाईँको के भन्दाखेरि नियोजित हिसाबमा तपाईँको हामीलाई चिया मार्केटमा समस्या बनाउनुको लागि गरेको देखिन्छ। यसले गर्दाखेरि सरकारले पहल गर्नुपर्छ, यो कुरा जी टू जी गर्नु पर्यो, गभर्मेन्ट टु गभर्मेन्ट तपाईँको बसेर तपाईँको त्यसमा कन्सेन्ट एउटा आउनुपर्ने हो। तर सरकार उदासीन देखिएको छ, सरकारले गर्नै पर्छ। अनिवार्य टेस्टिङ सेन्टर हामीले भनि नै राखेको, टेस्टिङ सेन्टर हामी नेपालमै बनाउनु, नेपालमै गर्नुपर्छ भनेर भनेको छौँ, हाम्रो तर्फबाट पनि गरौँ भनेर। तर एउटा दुर्भाग्य के छ भनेर भन्नुहुन्छ भने, हेर्नुहोस्, हामीसँग वर्षमा 3 करोडभन्दा बढी केजी चिया उत्पादन हुन्छ, तर राज्यले तपाईँको चियालाई कहिले पनि उसको एउटा तपाईँको राजस्व वृद्धि गर्नको लागि अथवा एउटा मेन तपाईँको नगदे बालीको रूपमा हेरिरहेको छैन। यो सरकारले त झन् तपाईँको हेर्दै हेरेन।
3: अब खबर फटाफट।
7: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठे खोला 2 चुडामणी गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,50,000 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 वर्ष यताकै कम। 5 वर्ष अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 बाट 14,82,000 मा झरेको।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारी साधन फुकुवा भएका छन्।
1: कोरला नाकामा नियन्त्रणमा लिएका सवारी साधन फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गोलमा जोमसमले जनाएको छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिओआइडी कम्पनीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। तीमध्ये 649 विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको छ। कोरला नाकाबाट ती सबै विद्युतीय सवारी साधनलाई साइमन इङ्कले खरिद गरी नेपाल भित्राएको थियो। ती सवारी साधनको कैफियत रहे नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज सकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यसअघि सशस्त्र प्रहरी बल नेपालले गएको दुई सातादेखि कास्कीको हेम्जामा 98 र पर्वतको कुसुमामा 17 विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो। यसै गरी मुस्ताङको कोरला नाकाबाट लोमान्थाङ हुँदै जोमसम झारिएका 266 र कोरला नाकामा 394 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीद्वारा नियन्त्रणमा लिएका ती सवारीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो।
0: प्रतिनिधि सभाको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सही गलत भन्ने विषयमा संसदभित्रै गोप्य मतदानको माग गरेको छ। बैठकमा कार्यसूची बिनाको समयमा बोल्दै काँग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिमाथि संसदमा गोप्य मतदानको माग गर्नुभएको हो।
2: केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्र मन्त्रीज्यूले जवाब दिनुभयो, त्यो ढाक छोप गर्ने मात्रै हो। प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाब दिने होइन। उहाँले के सोचेर दिनुभएछ, के मिडिया ट्रायल हो? होइन भने सीमा सम्बन्धी त्यस्तो संवेदनशील विषयमा चीज खाएर र कुनै जुत्ताको प्रचार गरे जस्तो गरेर बोलिदिनु भयो र हिँडिदिनु भयो। अभिव्यक्ति पश्चात सीमामा जुन क्रियाकलाप भइरहेछ त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय? दार्चुलामा हेलिकप्टर आएर बिना सूचना आफ्नो कार्य गरेर जान्छ त्यसको जवाब कसले दिन्छ? यो सदनमा एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीजीको अभिव्यक्ति प्रति सत्ता पक्ष र विपक्षलाई सबैलाई जे हुन्छ त्यही गरौंला। यदि सत्ता पक्षको साथीहरूले यो मर्यादित छ, यो राष्ट्रिय अखण्डताको बारेमा छ भने राखौंला, तर यसको निर्णय हुन पर्छ सभामुख महोदय।
0: 7 महिनादेखि तलब र सेवा सुविधा नपाएको भन्दै मधेस प्रदेशका 136 स्थानीय तहका जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीले आन्दोलन थालेका छन्। उनीहरूले जनकपुरधाम प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना दिएका छन्। कार्तिकदेखि हालसम्मको तलब र चाडपर्व भत्ता नपाएको उनीहरूको भनाइ छ। संयुक्त संघर्ष समितिका संयोजक शाहिद राइनले समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित जानकारी गराउँदा समेत सुनवाई नभएपछि आन्दोलन गर्नु परेको बताउनु भएको छ। रोकिएको तलब सहित सेवा सम्झौता नवीकरण, पोशाक भत्ता, जोखिम भत्ता र महँगी भत्ता तत्काल दिनुपर्ने माग राखेका छन्। औषधि व्यवस्था विभागले 5,300 औषधि पसल र फार्मेसीको दर्ता प्रमाणपत्र स्वत खारेज गरेको छ। तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद सकिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको विभागले जनाएको छ। म्याद सकिएका पसलले अब कानूनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन्। विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था हेरेर तत्काल कानूनी प्रक्रिया पूरा गर्न पनि भनेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता अनुसार इरानसँग अब कहिल्यै आणविक हतियार नहुने दावी गर्नुभएको छ। अमेरिकाले इरानमा रकम लगानी गरेको भन्ने खबरलाई हास्यास्पद हावा कुरा भन्दै उहाँले निष्पक्ष रूपमा सहमतिको खाका तयार भएको दावी समेत गर्नुभएको छ। आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर गर्ने तयारी भएको सहमतिका शर्त गोप्य राखिएको छ। फ्रान्समा G7 को बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आणविक उत्पादन गर्न नपाउने विषय नै आफ्नो लागि मुख्य कुरा भएको बताउनु भएको हो।
3: And it says it loud and clear, they're not going to develop it, they're not going to buy it, they're not going to do anything with it. And if they do, they suffer unbelievable consequences. Not just a little bit, like, I won't even tell you the consequences, but the consequences are the ultimate consequences. And with that being said, I hope we have a very good relationship.
0: G7 बैठकमा बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले होर्मुज जलमार्ग जतिसक्दो चाँडो पूर्ण रूपमा खुलाउने विषयमा बेलायतले पूरै सहयोग गर्ने बताउनु भएको छ। ट्रम्पको पहिलो कार्यकालमा पेन्टागनमा काम गरेका रोबर्ट विल्कीले इरानको सहमति सुरुवाती चरणमै छ भन्नुभएको छ।

0: काठमाडौँ बुढानेलकण्ठ पाँचको अन्तर्राष्ट्रिय कृष्ण भावना मृत्यु संघ स्कोनमा हुने गरेको बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ। आफूमाथि दुर्व्यवहार भएको भन्दै बाल बालिकाले उजुरी दिएपछि स्कोनका संचालक सूरज कृष्ण श्रेष्ठलाई पक्राउ गरिएको छ। श्रेष्ठलाई केही दिन अघि पक्राउ गरेर बाल बालिका सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभयो। धर्म र शिक्षाका लागि भनेर खोलिएको संस्था स्कोनको विश्वव्यापी सञ्जाल छ। पीड़ित बालिकाले केही दिन अघि टेलिभिजन मार्फत आफूहरूमाथिको दुर्व्यवहारको भण्डाफोर गरेका थिए। स्कोनमा अरू बाल बालिकामाथि पनि यौन हिंसा र दुर्व्यवहार हुने गरेको अभिभावक समेतको दावी छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा विवरण बुझाउनेको संख्या 9600 पुगेको छ।
1: आयोग गठन गरेको महिना दिनमा 9600 जनाले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगका अनुसार हालसम्म पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व सांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्व पदाधिकारी, प्रशासकहरूले सम्पत्ति विवरण बुझाएका छन्। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद जेठ मसान्तसम्म राखेको थियो, हाल एक महिनाका लागि थपिएको छ। हाल दैनिक 200 जनाको हाराहारीमा विवरण बुझाउन आइरहेको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। हालसम्म 400 भन्दा बढी पूर्व न्यायाधीशले पनि सम्पत्ति विवरण बुझाइसकेका छन्। यही अवधिमा 500 भन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै उजुरी परेको पनि आयोगले जनाएको छ। उच्च पदस्थ कर्मचारी, पूर्व न्यायाधीश, पूर्व प्रशासक, सार्वजनिक संस्थानका पदाधिकारी, पूर्व सचिव, पूर्व मन्त्री लगायतको अकुत सम्पत्ति देखिएको भन्दै उजुरी परेको हो। आयोगले करिब 50,000 कर्मचारी, पदाधिकारी र राजनीतिक नियुक्ति खाएकादेखि पूर्व प्रधानमन्त्री, मन्त्री, पूर्व सांसद लगायतलाई छानबिनको दायरामा ल्याउन लागेको छ।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सय सम्बन्धी सूचना दिने अनलाइन प्रणाली ल्याएको थियो। पोर्टलमा अद्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 सय उपलब्ध छन्। सो संख्याको 10% अर्थात 2,356 सय पूर्णत निशुल्क उपलब्ध हुने भनिएको छ। उपलब्ध कुल निशुल्क सयमध्ये हाल 354 सयमा बिरामी छन्। यसरी तत्काल 2,200 निशुल्क उपलब्ध छन्। खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधान र कानूनले विपन्न वर्गका लागि दिएको सुविधा ती वर्गले पाउने अवस्था सुनिश्चित गर्न निशुल्क पोर्टल कार्यान्वयनमा ल्याइएको बताउनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 सय अनिवार्य छुट्याइएको हुनुपर्ने, 30 सयमा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने जस्ता व्यवस्था गरेको छ। सरकारले विपन्न बिरामी लक्षित पोर्टल लागू गरेपछि अस्पतालको अनुगमनका लागि 6 समिति गठन गरी देशका 11 संघीय अस्पतालमा खटाएको जनाएको छ।
0: अब खबर फटाफट।
3: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणि गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख, जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन, 11,50,000 कमाई, 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी, 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो, आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थ नगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम, वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व, कृषि उत्पादन बढोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर अगुवा टिकापुरमा भेला। र मनाङमा यार्सा गुम्बा संकलन र बिक्री 5 यताकै कम, 5 अघि 107 किलो यार्सा बिक्री भएकोमा यो आर्थिक वर्षको फागुनसम्ममा 48 किलोमा सीमित, यार्सा गुम्बाबाट संकलन हुने राजस्व पनि 32,62,000 14,82,000 झर्यो।
0: राष्ट्रिय रनिङ सिल्ड दोहोरी गीत प्रतियोगिताको उपाधि निशान्त विक र संगीना थापा मगरले जित्नु भएको छ। 17 समूहलाई पछि पार्दै निशान्त र संगीनाको जोडीले 3,00,000
4: BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: तलाको नानु रोइन्दिनहरू
2: हो जस्तो छ,
1: हामीले त खुब जिस्का जस्तो छ नि,
2: आज जमाउनु पर्छ है,
1: आज रोटी घरमा जमाउनु पर्छ है त।
2: ल हुन्छ।

साबिक उपविजेता फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा भएको समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गरेको हो। जितसँगै फ्रान्सले समूहमा महत्वपूर्ण 3 अङ्क जोडेको छ। फ्रान्सको जितमा कप्तान केलिन एम्बापेले दोस्रो हाफमा 2 गोल गर्दा ब्राडली बार्कोलले 1 गोल थप्नुभयो। सेनेगलका इब्राहिमले सान्तोना गोल फर्काउनु भयो। विश्वकपको उपाधि दावेदार मानिएको फ्रान्सले प्रभावशाली प्रदर्शनसहित प्रतियोगिताको शुरूआत गर्दै नकआउट चरणतर्फको यात्रा बलियो बनाएको छ। सेनेगल विरूद्ध 2 गोल गरेका केलियन एम्बापेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ। उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ। केलियन एम्बापेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो। फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बापे फ्रान्स का लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ। उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो। सेनेगल विरूद्धको 2 गोलसँगै एम्बापेको विश्वकप गोल संख्या 14 पुगेको छ। यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ। मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बापे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3रो स्थानमा हुनुहुन्छ। शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बापे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ। सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बापेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो। अझै करियरको उत्कर्षमा रहेका एम्बापे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो। सेनेगल विरूद्धको प्रदर्शनले एम्बापे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ। विश्वकप फुटबल प्रतियोगिता शुरू भएको दिनदेखि अनलाइन ठगीका घटनामा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ। साइबर ब्यूरोका अनुसार प्रतियोगिता शुरू भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो। 5 दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नाघेको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ। प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिंक भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ। ती लिंक मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ। साइबर ब्यूरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ। विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको दबावपछि मात्रै राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढ़ाउँदै 2 उच्च अधिकारीलाई पक्रेको खुलेको छ। अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसीलाई पक्राउ गरी विशेष अदालतको अनुमति लिएर 4 दिन थुनामा राखेर अनुसन्धान गरिरहेको छ। दुवैजनामाथि राहदानी छपाई ठेक्कामा मिलेमतो र अनियमिततातर्फ ठूलो आर्थिक हिनामानी भएको आरोप छ। अख्तियारका अनुसार करिब 64,00,000 बराबरको ठेक्का जर्मन कम्पनीलाई दिने प्रक्रियामा अनियमितता भएको उजुरीमाथि अनुसन्धान हुँदै आएको थियो। तर प्रधानमन्त्री कार्यालयको हस्तक्षेप र दबावपछि मात्रै पक्राउ प्रक्रिया अघि बढ़ाइएको दावी बाहिर आएको छ। यता प्रधानमन्त्री कार्यालयले भने अनियमितताको उजुरीका आधारमा मात्रै अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान अघि बढ़ाएको र दबावको आरोप अस्वीकार गरेको छ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। गौतममाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता र रकम हिनामिना भएको आरोप छ।
नेपालमा यस वर्ष मनसुन आउन अझै केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सरदरमा जुन 13 नेपाल भित्रिने मनसुन यस वर्ष हालसम्म प्रवेश गरेको छैन। विभागका अनुसार भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्नेछ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: साबिक उपविजेता फ्रान्सले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ. अमेरिकाको मेटलाइफ स्टेडियममा भएको समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 पराजित गरेको हो. जितसँगै फ्रान्सले समूहमा महत्वपूर्ण 3 अंक जोडेको छ. फ्रान्सको जितमा कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा 2 गोल गर्दा ब्राडली बार्कोलले 1 गोल थप्नुभयो. सेनेगलका इब्राहिमले सान्त्वना गोल फर्काउनुभयो. विश्वकपको उपाधि दावेदार मानिएको फ्रान्सले प्रभावशाली प्रदर्शनसहित प्रतियोगिताको शुरूआत गर्दै नकआउट चरणतर्फको यात्रा बलियो बनाएको छ. सेनेगल विरूद्ध 2 गोल गरेका केलियन एम्बाप्पेले फ्रान्सलाई फिफा विश्वकप 2026 विजयी शुरूआत दिलाउनु भएको छ. उहाँ फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुनुभएको छ भने विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुने होडमा आफ्नो नाम दर्ज गराउनु भएको छ. केलियन एम्बाप्पेले सेनेगल विरूद्ध 2 गोल गर्दै फ्रान्सलाई जित मात्रै नभई विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थिति जनाउनु भएको हो. फिफा विश्वकप 2026 पहिलो खेलमा 2 गोल गरेसँगै एम्बाप्पे फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बन्नु भएको छ. उहाँले 58 गोल पूरा गर्दै ओलिभिए जिरूको 57 गोलको कीर्तिमान तोड्नु भएको हो. सेनेगल विरूद्धको 2 गोलसँगै एम्बाप्पेको विश्वकप गोल संख्या 14 पुगेको छ. यो सँगै उहाँले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका महान खेलाडी जस्ट फोन्टेनलाई पछि पार्नु भएको छ. मेसी र फोन्टेन दुवैको विश्वकपमा 13-13 गोल छ. विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा एम्बाप्पे अहिले गर्ड मुलरसँग संयुक्त रूपमा 3 स्थानमा हुनुहुन्छ. शीर्ष स्थानमा रहेका मिरोस्लाभ क्लोजको नाममा 16 गोल छ भने एम्बाप्पे अब त्यो कीर्तिमान भन्दा केवल 2 गोलले मात्रै पछाडि हुनुहुन्छ. सन् 2018 विश्वकपमा 4 र सन् 2022 8 गोल गरेका एम्बाप्पेले सन् 2026 पहिलो खेलमै 2 गोल थप्दै आफ्नो कुल संख्या 14 पुर्याउनु भएको हो. अझै करियरको उत्कर्षमा रहेका एम्बाप्पे विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने बलिया दावेदारका रूपमा देखिनु भएको हो. सेनेगल विरूद्धको प्रदर्शनले एम्बाप्पे फ्रान्सका कप्तान मात्र नभई विश्व फुटबलको नयाँ कीर्तिमानी यात्रातर्फ अघि बढ़िरहेको संकेत दिएको छ. विश्वकप फुटबल प्रतियोगिता शुरू भएको दिनदेखि अनलाइन ठगीका घटनामा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ. साइबर ब्यूरोका अनुसार प्रतियोगिता शुरू भएको पहिलो दिन 77 उजुरी दर्ता हुँदा ठगी रकम करिब 1,68,00,000 रुपियाँ थियो. 5 दिनभित्रै उजुरी संख्या 115 पुगेको र ठगी रकम 2,29,00,000 रुपियाँ नाघेको प्रहरीले जनाएको छ. अधिकारीहरूका अनुसार यी तथ्याङ्क केवल उजुरीमा आधारित भएकाले वास्तविक क्षति अझ बढी हुन सक्ने अनुमान छ. प्रहरीले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म मार्फत निशुल्क विश्वकप हेर्ने लिंक भन्दै पठाइने सन्देश मार्फत प्रयोगकर्तालाई फसाउने क्रम बढेको बताएको छ. ती लिंक मार्फत एन्ड्रोइड एप डाउनलोड गराई मोबाइल ब्याङ्किङमा पहुँच लिएर रकम चोरी हुने गरेको पाइएको छ. साइबर ब्यूरोले अनधिकृत एप इन्स्टल नगर्न, आधिकारिक सूचना मात्रै पालना गर्न र अनलाइन प्रमोशन प्रति सतर्क रहन आग्रह गरेको छ. नेपाल राष्ट्र ब्याङ्कले पनि ह्याक वा शंकास्पद गतिविधिको सूचना आएमा खाता 48 घण्टासम्म रोक्का गर्ने व्यवस्था रहेको जनाएको छ. विशेषज्ञहरूले यस्ता ठगी मौसमी रूपमा बढ्ने प्रवृत्ति रहेको भन्दै प्रयोगकर्ता सचेत र समन्वित सरकारी संयन्त्रको अभावले समस्या जटिल बनेको टिप्पणी गरेका छन्। अब खबर फटाफट।
4: कैलालीका 9 स्थानीय तहमा भैँसी पालन कार्यक्रम 16 भैँसी पालक समूहलाई 17,41,000 दरले 2,25,00,000 अनुदान सँगै घाँस काट्ने च्यापकटर र दाना पिन्ने मेसिन पनि वितरण। उदयपुरको बेलकादेखि कटारीसम्मको मदन भण्डारी सड़क खण्डमा दुर्घटना कम हुँदै फागुनमा 56 दुर्घटना भएकोमा चैतमा 36 र वैशाख महिनामा 34 झर्यो। बागलुङको काठेखोला 2 चुडामणी गौतम दम्पतिको बकैया गाउँपालिका 7 हात्ती खोलामा पौरख जग्गा भाडामा लिएर खेती गर्दा 29 टन खरबुजा उत्पादन 11,50,000 कमाई 12,000 ड्रागन फ्रुट पनि हुर्कदै। पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़कमा थप कालोपत्रेको तयारी 39 किलोमिटर मध्ये 13 किलोमिटर कालोपत्रे सकियो. आउँदो 5 गतेबाट बाँकी काम थालिँदै। रूपन्देही सिद्धार्थनगरका 4 सामुदायिक विद्यालयमा किशोरी लक्षित आत्मरक्षा तालिम वैशाख 17 जेठ 30 चलेको तालिमबाट 190 किशोरी प्रशिक्षित। कैलालीको टिकापुरमा मगर जातिको भूमि पर्व कृषि उत्पादन बढ़ोस् भनेर मनाइने भूमि पर्वका लागि दाङदेखि कैलालीसम्मका मगर